0: समीन आपको बताना चाहेंगे कि आपने ट्यून किया है आकाशवाणी का श्रीनगर स्टेशन FM 2103.5 MHz पर और मीडियम वेव 268.8 एक मीटर पर। इसके अलावा आप हमें DTH पर भी समाप्त कर सकते हैं। आज जुमतुल मुबारक तो इसके दो अच्छे इसके नात कलाम तो पेश करान। सुशुक कायना तुक मुदाया मोहम्मद सठा थस चैनी अदाया मोहम्मद बलान नजरी चानी च बेमार कत्या بلان نظری چانی چ بیمار کتیا چھو دادن تی چی نش دوایا محمد
1: صلی اللہ علیہ وسلم۔
0: سامین اکھ نادیا کلام بوزو۔
1: ایشو کلام عبداللہ فرہاد پیش کران قیصر نظامی۔

0: اگر یہ ٲلوٕ مارکیٹ پٮ۪ٹھ ووت یہِ گوٚو فیکٹری منٛز پتہٕ آو چِپس تتھ پیکٹس منٛز یہِ چھُ وۄنۍ پروسیسڈ فوڈ یہِ چھُنہٕ وۄنۍ آرگینِک کینٛہہ اور یُس یہِ پروسیسڈ فوڈ چھُ اتھ چھِ پیکیجنگ وٕچھِنۍ یہِ ما چھُ کلٲڈ پیک کٔرِتھ اتھ کیاہ چھُ پٔتھۍ کِنۍ لیکھِتھ تِم سٲری چِپس چھِ آسان پام آیلس منٛز فراے کٔرِتھ کینٛہہ چھِ آسان ویجِٹیبٕل فیٹس منٛز فراے کٔرِتھ کینٛژن منٛز چھُ آسان تیوٗتاہ سوڈا باے کارب زِ تُہۍ ہیٚکِو نہٕ سُہ کھیٚتھٕے کُنہِ بِسکِٹس منٛز چھِ آسان أنٛدرٕ 10 بِسکِٹ تتھ منٛز چھِ آسان 6 ٹیبٕل سپوٗن شُگر سو یِم چیٖز چھِ واریاہ وۄنۍ ہیٚکِو نہٕ یہِ کٲنٛسہِ پٮ۪ٹھ تُہۍ ریسپانسِبِلٹی ترٲیِتھ کینٛہہ یہِ چھُ تۄہہِ پانے ذِمہٕ وٲری ہِنٛدۍ أسۍ کیاہ چھِ کھٮ۪وان تَوے چھُس بہٕ بار بار وَنان یُس یہِ ٲس چھُ سون یہِ چھُ اکھ اینٹری یُتھُے ییٚتٮ۪ن بَتہٕ مِنڈ یا کینٛہہ واتنٲیِو کینٛہہ کھٮ۪ن أچھو سۭتۍ کٔرِو یہِ ایٚکٕس رے اَتھ منٛز کیاہ کیاہ چھُ یا کھُلٲیِو ییٚلہِ تہِ مارکیٹ
1: اندازا اِنسان یہِ بھی رکھ سکتا ہے کہِ مَزٕ لوٚگ ٲسَس أچھَن تہِ کھوٚت پَسنٛد ٲسَس تہِ لوٚگ مَزٕ مگر یہِ تہِ سوٗنٛچِو کہِ ییٚمہِ ساتہٕ یہِ جِسمٕکِس أنٛدرِمِس حِصَس منٛز سٲنِس سٹامَکَس منٛز واتہِ پَتہٕ سانہِ باڈی منٛز یہِ واتہِ پَتہٕ خۄدا رٔچھِن صحتَس اَمہِ سۭتۍ یُس زَن یہِ دَدار واتہِ تَمہِ پَتَن یُس زَن آز کَل بٮ۪مارِ یِتھ کٔنۍ تۄہہِ کوٚروُ اَکھ مٮ۪نشَن کینسَر یہِ چھُ تیوٗت أچھ وَنان نٔزٕل تہٕ اَتھ ہَسا چھُ زُکام گوٚمُت اَتھ کینسَر تو یہاں پَر اگر اِنسان یہِ سونٛچے کہِ مےٚ کیٛاہ ہیٚکہِ اَمہِ سۭتۍ دَدار میٛٲنِس صحتَس وٲتِتھ مے بی سُہ دی اَکھ تھاٹ اَتھ ضروٗر شیف یاسیٖن تُہُنٛد سٮ۪ٹھاہ سٮ۪ٹھاہ شُکریہ حالانکہِ سٮ۪ٹھاہ وسیع چھُ یہِ موضوٗع اِنشاء اللہ أسۍ کَرو کوٗشِش بیٚیہِ دِمو تۄہہِ دعوت اَتھ موضوٗوَس تَتھ کَرو بیٚیہِ کَتھ باتھ تۄہہِ سۭتۍ وٕنکٮ۪س کَرو تُہُنٛد شُکریہ تہٕ سَوٕنۍ أتھۍ سۭتۍ سَپُد سانہِ أزکہِ پروگرامُک وقت اَنہٕ اِنشاء اللہ سَپدو تُہٕنٛدِس خدمتَس منٛز بیٚیہِ حٲضِر أکِس نٔیِس پروگرامَس منٛز اکھ نوٚو موضوٗع ہٮ۪تھ توٚتام دِی تُہۍ اِجازت بیٚیہِ تہٕ خۄدایَس حوال اَسلامُ علیکُم
2: آپ سماعت کر رہے تھے بزم نسوا پروگرام جی ہاں پروگرام کی پروڈیوسر ہے سمینا شاہ ہم آکاش وانی سری نگر سے آپ سے مخاطب ہیں دن کے ایک بجنے والے ہیں کچھ ہی لمحوں میں آپ کو آکاش وانی دلی لیے چلیں گے جہاں سے آپ خبریں سماعت کریں گے
3: نمسکار آکاش وانی سماچار کے ساتھ میں کنک لتا भारत ने स्वच्छ ऊर्जा के क्षेत्र में एक ऐतिहासिक उपलब्धि हासिल की है। नवीन और नवीकरणीय ऊर्जा मंत्री प्रहलाद जोशी ने सोशल मीडिया पोस्ट में बताया कि पीएम सूर्य घर योजना के अंतर्गत अब तक 40 लाख मकानों की छत पर सौर पैनल लगाए जा चुके हैं। उन्होंने कहा कि ये योजना सिर्फ नवीकरणीय ऊर्जा की पहल नहीं है बल्कि ये नागरिकों को बिजली उपभोक्ता से बिजली उत्पादक बना रही है। इस योजना से परिवारों को बिजली के खर्च में कमी लाने सरकारी सब्सिडी का लाभ उठाने और शून्य बिजली बिल की ओर बढ़ने में मदद मिल रही है। सर्वोच्च न्यायालय ने आज देश के सभी उच्च न्यायालयों को फैसले सुरक्षित रखने के 3 महीने के भीतर उसे सुनाने के निर्देश दिए हैं। सर्वोच्च न्यायालय ने कहा कि फैसलों में देरी से याचिकाकर्ताओं को अपूर्णीय क्षति हो सकती है। मुख्य न्यायाधीश सूर्यकांत और न्यायमूर्ति जयमाल्या बागची की पीठ ने व्यक्तिगत स्वतंत्रता से जुड़े मामलों में त्वरित निर्णय की आवश्यकता पर बल दिया। पीठ ने कहा कि जमानत आवेदनों पर आदेश उसी दिन या अगले दिन सुनाया और अपलोड किया जाना चाहिए। शीर्ष न्यायालय ने कहा कि जमानत या सजा निलंबन का आदेश सुनाए जाने के तुरंत बाद जेल अधिकारियों को सूचित करना अनिवार्य है। विचाराधीन कैदी को उसी दिन या अधिकतम अगले दिन रिहा किया जाना चाहिए। इलेक्ट्रॉनिकी और सूचना प्रौद्योगिकी मंत्री अश्विनी वैष्णव ने सबस्ट्रेट निर्माण तकनीक को भारत में लाने के लिए ओडिशा सरकार इंटेल और 3DGS को समझौता ज्ञापन पर बधाई दी है। सोशल मीडिया पोस्ट में श्री वैष्णव ने कहा कि इससे भारत में सेमीकंडक्टर इकोसिस्टम को और बढ़ावा मिलेगा। कर्नाटक के राज्यपाल थावरचंद गहलोत ने आज बंगलुरु में मुख्यमंत्री सिद्धारमैया का इस्तीफा स्वीकार कर लिया। इसके साथ ही मंत्रिपरिषद को तत्काल प्रभाव से भंग कर दिया गया है। हालांकि श्री सिद्धारमैया को कार्यवाहक मुख्यमंत्री के रूप में वैकल्पिक व्यवस्था होने तक पद पर बने रहने के लिए कहा गया है। इस दौरान उन्हें कोई भी कार्यकारी निर्णय लेने से मना किया गया है। श्री सिद्धारमैया ने कल लोकभवन में अपना इस्तीफा सौंपा था। रूस में आयोजित अंतर्राष्ट्रीय सुरक्षा मंच को संबोधित करते हुए राष्ट्रीय सुरक्षा सलाहकार अजित डोभाल ने आतंकवाद के खिलाफ निर्णायक कार्रवाई की आवश्यकता पर जोर दिया। उन्होंने कहा कि आतंकवाद के खिलाफ लड़ाई में दोहरे मापदंड नहीं अपनाए जा सकते हैं।